ریاست قطر نے برادر ممالک مملکت بحرین اور ریاست کویت پر ایران کی جانب سے متعدد میزائلوں اور ڈرونز کے ذریعے کیے گئے بار بار حملوں کی شدید مذمت کرتے ہوئے انہیں دونوں ممالک کی خود مختاری کی کھلی خلاف ورزی اور بین الاقوامی قانون کے اصولوں کی ساری پامالی قرار دیا ہے۔ وزارت خارجہ کی جانب سے کل جاری بیان میں کہا گیا کہ خطے کو بلا جواز حملوں کے سنگین نتائج سے محفوظ رکھنا انتہائی ضروری ہے۔ وزارت نے زور دیا کہ تمام فریق مذاکرات اور سفارتکاری کے راستے کو جاری رکھیں، کشیدگی میں کمی لائیں اور مفاہمتی یادداشت کے تحت حاصل ہونے والی پیش رفت کو آگے بڑھائیں تاکہ علاقائی اور عالمی سطح پر امن و استحکام کو مزید مضبوط بنایا جا سکے۔ وزارت خارجہ نے اس بات کا بھی اعادہ کیا کہ ریاست قطر ریاست کویت اور مملکت بحرین کے ساتھ مکمل یکجہتی کا اظہار کرتی ہے اور ان کی خود مختاری، سلامتی اور قومی تحفظ کے لیے کیے جانے والے تمام اقدامات کی مکمل حمایت جاری رکھے گی۔ قطر کی وزارت صحت عامہ نے حال ہی میں ہیٹ سٹریس سے آگاہی کے موضوع پر ایک خصوصی ورکشاپ کا انعقاد کیا، جس میں مختلف کمپنیوں سے تعلق رکھنے والے تقریباً 160 پیشہ ورانہ صحت و سلامتی یعنی آکیوپیشنل ہیلتھ اینڈ سیفٹی کے ذمہ داران نے شرکت کی۔ ورکشاپ کا مقصد صحت و سلامتی کے افسران اور آجروں کو شدید گرمی کے دوران ہیٹ سٹریس کے خطرات سے آگاہ کرنا، مؤثر حفاظتی اقدامات کے بارے میں معلومات فراہم کرنا اور بالخصوص گرمیوں میں کھلے مقامات پر کام کرنے والے مزدوروں کی صحت کا تحفظ یقینی بنانا تھا تاکہ گرمی سے متعلق بیماریوں اور حادثات میں کمی لائی جا سکے۔ وزارت محنت کے آکیوپیشنل ہیلتھ اینڈ سیفٹی ڈپارٹمنٹ کے ماہرین نے کارکنوں کے تحفظ کے لیے نافذ شدہ اہم ضوابط اور شرائط سے بھی آگاہ کیا۔ ان میں ہر سال 1 جون سے 15 ستمبر تک صبح 10 بجے سے سہپہر 3:30 بجے تک کھلے مقامات پر کام کرنے پر پابندی، کارکنوں کے لیے وافر مقدار میں پینے کا پانی، سایہ دار آرام گاہوں کی فراہمی اور دیگر حفاظتی انتظامات شامل ہیں۔ ریاست قطر نے انٹرنیشنل میری ٹائم آرگنائزیشن IMO میں اپنے مستقل مشن کی نمائندگی کرتے ہوئے نیویگیشن، کمیونیکیشنز اینڈ سرچ اینڈ ریسکیو ذیلی کمیٹی NCSR 13 کے اجلاسوں میں شرکت کی جو برطانیہ کے شہر لندن میں IMO کے ہیڈ کوارٹرز میں منعقد ہوئے۔ قطر کی یہ شرکت سمندری تحفظ، بحری جہاز رانی اور مواصلاتی نظام کی کارکردگی کو بہتر بنانے، نیز سرچ اینڈ ریسکیو خدمات کو مضبوط بنانے کے لیے عالمی کوششوں کی حمایت کے عزم کا اظہار ہے تاکہ سمندر میں انسانی جانوں کا تحفظ یقینی بنایا جا سکے اور IMO کے مقاصد کو آگے بڑھایا جا سکے۔ اجلاسوں کے دوران بحری جہاز رانی اور سمندری مواصلاتی نظام کو جدید بنانے، سرچ اینڈ ریسکیو خدمات کی بہتری، سمندری راستوں کی اپڈیٹس اور متعلقہ تکنیکی رہنما اصولوں اور شواہد کو مزید مؤثر بنانے سے متعلق متعدد امور پر تبادلہ خیال کیا گیا۔ ان اقدامات کا مقصد بین الاقوامی بحری نقل و حمل کو مزید محفوظ، مؤثر اور قابل اعتماد بنانا ہے۔ اجلاسوں میں شرکت کرنے والے قطری وفد نے نیویگیشن، سرچ اینڈ ریسکیو کے شعبوں میں بین الاقوامی تعاون کو فروغ دینے کی اہمیت پر زور دیا۔ وفد نے اس بات کا بھی اعادہ کیا کہ قطر سمندری جہاز رانی کے تحفظ اور سلامتی کو یقینی بنانے کے لیے ضابطہ جاتی اور تکنیکی فریم ورک کو مضبوط بنانے کی عالمی کوششوں کی حمایت جاری رکھے گا تاکہ متعلقہ بین الاقوامی معاہدوں اور اصولوں کے مطابق محفوظ بحری نقل و حمل کو فروغ دیا جا سکے۔ قطر چیریٹی اور انٹرنیشنل ریسکیو کمیٹی IRC نے بنگلہ دیش میں روہنگیا مہاجرین اور دیگر ضرورت مند طبقات کی امداد اور ترقیاتی سرگرمیوں کو مزید وسعت دینے کے لیے ایک اسٹریٹجک شراکت داری قائم کرتے ہوئے مفاہمتی یادداشت پر دستخط کر دیے ہیں۔ یہ معاہدہ بنگلہ دیش کے دارالحکومت ڈھاکہ میں قطر چیریٹی کے کنٹری ڈائریکٹر زکریا المتیر اور IRC بنگلہ دیش کی کنٹری ڈائریکٹر حسینہ رحمان نے دستخط کیے۔ اس موقع پر دونوں اداروں نے بے گھر افراد، غربت کا شکار طبقات اور انسانی بحرانوں سے متاثرہ کمیونٹیز کی زندگی بہتر بنانے کے مشترکہ عزم کا اعادہ کیا۔ قطر چیریٹی نے کل جاری اپنے بیان میں کہا کہ اس مفاہمتی یادداشت کے تحت دونوں ادارے روہنگیا مہاجرین اور ان کی میزبان کمیونٹیز کے لیے انسانی ہمدردی اور ترقیاتی منصوبوں میں باہمی تعاون کو فروغ دیں گے۔ اس معاہدے سے مشترکہ منصوبوں پر عمل درآمد، مالی وسائل کے حصول اور زمینی حقائق کے مطابق جدید اور مؤثر امدادی اقدامات شروع کرنے کے نئے مواقع بھی پیدا ہوں گے۔
ये मुआहिदा ऐसे वक्त में सामने आया है जब बांग्लादेश दुनिया की सबसे बड़ी रोहिंग्या मुहाजर आबादियों में से एक की मेज़बानी कर रहा है और साथ ही उसे इंसानी और मौसमियाती तब्दीलियों से मुतालिक मुतादिद चैलेंजेस का भी सामना है। दोनों इदारों का कहना है कि इस नौयत की बैनुल अक्वामी शराकत दारियाँ कमज़ोर तबकात के वक़ार, इस्तेहकाम और उम्मीद की बहाली के लिए नहायत अहम किरदार अदा करती हैं। सामीन, ये खबरें रेडियो कतर FM 107 से नशर की जा रही हैं। लुबनान के खिलाफ जारी इसराइली जारियत के नतीजे में 2 मार्च से अब तक जान भाग होने वालों की तादाद बढ़कर 4,247 हो गई है, जबकि जख्मियों की तादाद 12,195 तक पहुंच गई है। लुबनान के वजारत सेहत के हेल्थ एमरजेंसी ऑपरेशंस सेंटर ने अपने बयान में कहा कि इसराइली हमलों के नतीजे में मजीद हलाकतों और जख्मियों के बाद जारियत के मजमूई नुकसानात में इजाफा हुआ है। वजारत सेहत ने बताया कि जनूबी लुबनान के इलाके बिंत जबील ज़िला के कस्बे बुर्ज कलाबिया में इसराइली फ़ौज की जानिब से फेंके गए एक साउंड बम के नतीजे में 2 शहरी जख्मी हुए। लुबनान और इसराइल ने अमरीकी सरपरस्ती में एक फ्रेमवर्क माहदे पर दस्तखत किए हैं, जिसमें सिक्योरिटी इंतजामात, लुबनानी फ़ौज की दोबारा तैनाती, मुतासरा इलाकों की तामीर नौ, लुबनानी मईशत की बहाली, दोनों फरीकों के दरमियान बराह रास्त राबते के ज़राए कायम करने और पायदार अमन की तैयारी के लिए एतमाद साजी के इकदाम शामिल हैं। कल गज़ा की पट्टी में तिब्बी ज़राए के मुताबिक जनूबी गज़ा में खान यूनस के मशरिकी इलाके बनी सुहेला चौक के करीब इसराइली फ़ौज की जानिब से दागे गए तोप के गोले के शरेपनल लगने से 13 साल फ़लस्तीनी बच्ची जाँ बहक हुई। फ़लस्तीनी हुकाम के मुताबिक 7 अक्टूबर 2023 से गज़ा की पट्टी पर जारी इसराइली जारियत के नतीजे में जाँ बहक होने वालों की तादाद बढ़कर 73,054 हो गई है, जबकि जख्मियों की तादाद 1,73,480 तक पहुंच चुकी है। दर्जनों इसराइली आबादकारों ने इसराइली काबिज फोर्सेस की सख्त सिक्योरिटी में मस्जिद अक्सा के अहाते पर धावा बोला। अलकुद्स वक्फ के मुताबिक 110 आबादकार बाबुल मगारबा के रास्ते मस्जिद के अहाते में दाखिल हुए, सहनों में घूमते रहे और मस्जिद अक्सा के मशरिकी हिस्से में इश्तियाल अंगेज़ हरकत का मुजाहरा किया। वक्फ हुकाम के मुताबिक ये दरअंदाजियाँ इसराइली काबिज फोर्सेज की हिफाजत में की गईं, जबकि फोर्सेज ने नमाजियों के मस्जिद में दाखिले पर भी सख्त पाबंदियाँ आयद कर दीं। मस्जिद अक्सा की हुरमत की खिलाफ वर्जी और कशीदगी में इजाफे के तनाजर में मस्जिद में आबादकारों के हमलों और दरअंदाजियों में मुसलसल इजाफा देखा जा रहा है। सऊदी अरब की वजारत तवानाई ने ऐलान किया है कि कल सऊदी मुमलिकत के मशरकी इलाके रास तनोरा में हेलीकॉप्टर हादसे के नतीजे में 14 सऊदी शहरी जाँ बहक हो गए। वजारत के मुताबिक सऊदी आरामको के जेर इस्तेमाल हेलीकॉप्टर सुबह तकरीबन 6 बजे हादसे का शिकार हुआ, जिसके नतीजे में हेलीकॉप्टर में सवार तमाम अफराद जान की बाजी हार गए। वजारत तवानाई ने बताया कि मुतलका हुकाम ने हादसे की वजूहात जानने के लिए मुकम्मल तहकीकात का आगाज कर दिया है। पाकिस्तानी फौज ने ऐलान किया है कि सूबा सिंध के शहर कराची में फ्रंटियर कौर के एक कैंप को निशाना बनाने वाले मुसल्ला हमले के नतीजे में 3 अहलकार जाँ भाग, जबकि 4 दीगर जख्मी हो गए हैं। फौज के मुताबिक कल जारी बयान में बताया गया कि फ्रंटियर कौर के अहलकारों ने कार्रवाई करते हुए 3 हमला आवरों को हलाक कर दिया, जबकि 1 हमला आवर को गिरफ्तार कर लिया गया। बयान के मुताबिक हमले का आगाज़ कैंप के मरकजी दरवाजे पर धमाके से हुआ, जिसके बाद हमला आवरों ने अंदर दाखिल होने की कोशिश की, ताहम सिक्योरिटी फोर्सेज ने बरवक्त कार्रवाई करते हुए हमला नाकाम बना दिया और सूरत हाल पर काबू पा लिया। पाकिस्तान के नायब वज़ीर आज़म और वज़ीर ख़ारजा मोहम्मद इसहाक डार ने आज यूरोपीय यूनियन की खारजा उमूर और सलामती पॉलिसी की आला नुमाइंदा काया कलास से टेलीफोन पर गुफ्तगू की, जिसमें खित्ते की तेज़ी से बदलती हुई सूरत हाल पर तबादला ख्याल किया गया। गुफ्तगू के दौरान काया कलास ने अमरीका और ईरान के दरमियान जंगबंदी माहदे की हालिया खिलाफ वर्जियों पर गहरी तशवीश का इजहार किया और राबते के ज़राए खुले रखने की अहमियत पर जोर दिया। इस मौके पर वज़ीर ख़ारजा मोहम्मद इसहाक डार ने तमाम फरीकों पर जोर दिया कि वह जंगबंदी माहदे की मुकम्मल पासदारी करें। दोनों रहनुमाओं ने इस बात पर इत्तफाक किया कि खित्ते की सूरत हाल के पेश नज़र करीबी राबता बरकरार रखा जाएगा।
عالمی ادارہ صحت WHO نے کل اعلان کیا ہے کہ 21 جون سے یورپ میں جاری شدید